0: लो याद सुनाओ लो गीत बॉलीवुड गोल्डन हिट्स कीप्स एफएम 98.3 मेगाहर्ट्ज़ मा
1: दिल दीवाना बिन सजना के
0: आइतबार र मंगलबार दिवसो 4 बजे सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईं के रेडियो कीप्स एफएम मा
2: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out Never being miss trendy. Out being
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888
10: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
11: अब धन नमान्नुस् नॉनस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नु होला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँ देखि
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: के साथ अब नेपाल भरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्.
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर.

0: This is Hits 98.3 FM, your companion.
1: क्योंकि तुम ही हो, अब तुम ही हो, जिंदगी अब तुम
2: Best romantic Hindi song, best romantic Hindi song.
3: दिल दिया गल्ला करांगे नाल नाल
2: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
3: Pehla nasha, pehla khuma.
2: Station Gifts FM 98.3 MHz.
3: Naya pyar hai, naya intezaar.
4: Saundarya, swasthya ra jeevan shaili sambandhi ek vishesh karyakram. Beauty, health and lifestyle. Hits FM 98.3 MHz ma sanibar beluki 7 baje, mangalbar bihana 7 baje ra budhbar diuso 3 baje.
5: Swasth jivan, sukhi jivan, Halesi Clinic sadhai tapai sanga. 15 barsha bhanda badi anubhavi visheshagya doctor haru ra uchchastariya janch ra upachar eutai thau ma.
6: Sathai anubhavi chikitsak sanga ultrasound seva, mahila swasthya, nisantanpan स्त्री रोग समस्या समाधान सेवा
7: सोमबार देखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा वेरिकोस वेन पाठेगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलिसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511
9: अब धन नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँदेखि
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: टिप 98.3 FM योर कम्पानियन
0: FM 98.3 MHz को प्रस्तुति मॉर्निंग डी टाइम हिट्स

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: Engineer Shah, घर बनाउन खोज्दैछु। कुनै इटा राम्रो होला?
3: अरु होइन, ये एसी लाइट ब्रिक नै रोज्नुस्।
2: किन एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट। एसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-3596, 98-12-35-444।
4: बाबु, पानीको बिल तिरी दे ल।
5: ल, तिरी दे।
6: बाबु, बत्तीको बिल तिर दे आज।
5: ल ल, तिरी दे।
4: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
5: ल, त्यो पनि तिर दे।
4: तर सबै कुरा यति छिटै कसरी तिरिस?
5: किनकि मसँग हाम्रो पात्र छ।
6: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
5: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
8: साथै सुबिसु

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Kimile bhane ka sara de phoera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
5: तपाई सुन्दै हुनुहुन्छ
4: के
5: E
4: B
6: S Kips 98.3 FM, your companion.
7: Kips FM 98.3 megahertz ko prastuti morning daytime hits.

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: कलियुग टाइम्स एवरी डे 11 टु 12 पीएम
2: फर्की फर्की आउँछु म तिम्रो मनको नजिकै फर्की फर्की बस्छु म तिम्रो घरको नजिकै
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब धन नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि सम्पर्क

0: ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: Sunau lo yaad, sunau lo geet. Bollywood Golden Hits. Keeps FM 98.3 MHz ma. आइतबार र मङ्गलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादु तपाईँकै रेडियो किप्स एफएममा
1: Mix Max at 98.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे तिम्रो जवानीमा मस्त
3: नमस्कार अनि हार्दिक स्वागत छ तपाई सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम
4: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम
5: 98.3 सुजल पा अनि किप्स 98.3 एफएम
6: यो हो किप्स 98.3 एफएम तपाई सँगको सहयात्रा
7: बिंग बिंग बम डम मिक्स मैच एट 98.3

0: Life changing quotes. प्रत्येक सफल व्यक्ति को पछाड़ी घृणा करने को जमात हुन्छ। यदि तपाईलाई कसैले पनि घृणा गर्दैन भने सायद तपाई सफल हुनुहुन्न। यो भनाई हो प्रसिद्ध रैप गायक Eminem को।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz. Your companion. The radio of new generation.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888।
13: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
14: KIPS FM 98.3 MHz. RJ wanted.
15: Do you have the voice, energy and passion to entertain people every day?
14: We're hiring radio jockeys to host shows, connect with listeners and bring music to life.
15: Clear voice, confidence and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
14: Be the next big voice on KIPS FM 98.3 MHz.
16: 70 दशक देखि आज सम्म का हिट गीतहरू, हरेक धुन सँग जोडिएको समय को कथा। कार्यक्रम सॉन्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास।
17: Sunday 7 a.m., Monday 8 p.m., and Tuesday 3 p.m.
14: Station KIPS FM 98.3 MHz.
18: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरू।
19: 3 in 1.
20: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बिहानको 9 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: English retro numbers. English retro numbers. At 98.3.

0: listening to Kids 98.3 FM.
1: सत्तरी को दशक देखि आज सम्म का हिट गीतहरु हरेक धुन सँग जोडिएको समय को कथा कार्यक्रम सॉन्ग्स टाइमलाइन जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास Sunday 7 a.m. Monday 8 p.m. and Tuesday 3 p.m.
2: Station Keeps FM 98.3 megahertz.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9 बजे र बेलुका 5:00 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
7: Stay connected with your favorite station Keeps FM 98.3 megahertz
8: Join our community on Facebook for the latest updates and all the music you love
7: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 megahertz and hit that follow button today
9: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: राजा मतिवा मतिनायेवा ने पुछे जांगुटु खेले
1: नेपाल भाषाया न्याही पुसे चौमेता
2: सुथेया 6:30 से 7 बजे तक Station Keeps FM 98.3 megahertz.
13: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday,

0: Bips FM 98.2 MHz radyonun.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
3: Keeps FM 98.3 megahertz. RJ wanted.
4: Do you have the voice, energy, and passion to entertain people every day?
3: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
4: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
3: Be the next big voice on Keeps FM 98.3 megahertz.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-3544

0: free internet ko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: द विकली काउन्टडाउन शो अफ टप 10 इङ्लिस नम्बर्स विथ एक्सक्लुसिव सेगमेन्ट्स क्लासिक चोइस इन्फो हाउस फ्रेश हिट्स एन्ड मेनी मोर Tune into Weekly 10. Weekly 10.
5: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
4: on KIPS 98.3 FM.

0: Life-Changing Quotes. हजार मिलको यात्रा एक कदमबाट सुरु हुन्छ। जबसम्म पहिलो कदम चाल्नुहुन्न, तपाई कहीं पुग्नुहुन्न। यो भनाई हो लाओ त्सुको।
1: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
2: नेपाली सुपरहिट्स

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
4: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
8: Keeps FM 98.3 megahertz. RJ Wanted.
1: Do you have the voice, energy, and passion to entertain people every day?
8: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
1: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
8: Be the next big voice on Keeps FM 98.3 megahertz.
9: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
10: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
9: on Keeps 98.3 FM.

0: 하셔야 드냐이브스 좋습니다.
1: 수태야 6:30-7:00 Station KIPS FM 98.3 MHz.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.

0: 8 a.m. and Saturday, 6 p.m.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईं सँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
5: किन एएसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-3544
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 678
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
13: म्युजिक मज्जा
9: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
14: KIPS FM 98.3 MHz. RJ Wanted.
2: Do you have the voice, energy, and passion to entertain people every day?
14: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
14: Be the next big voice on Keeps FM 98.3 MHz.
15: Keep 98.3 FM.
16: Are you ready for the big O?
5: This is In Box.

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भयो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
7: Every Monday 5 p.m. and Friday 8 p.m.
8: Sunaulo yaad, sunaulo geet. Bollywood golden hits. Keeps FM 98.3 megahertz ma. आइतबार र मङ्गलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादु तपाईँकै रेडियो किप्स एफएममा
9: This is Kips 98.3 FM, your companion.
10: Are you ready for the big O?
11: This is In Box.

0: Life-Changing Quotes. विश्वास गर्नुहोस्, तपाईं सक्नुहुन्छ। हेर्नुहोस् त, तपाईं आधा बाटो कट्नु भइसक्यो। यो भनाई हो थियोडोर रुजभेल्टको।
1: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
2: Hollywood Times, every day, 11 to 12 p.m.

0: 하셔야 예의 부세종미다.
1: 수태야 6:30-7:00 스테이션 KIPS FM 98.3 MHz.

0: 3 megahertz.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
4: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
8: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
14: भन्ज्याङ चौतारी
13: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune in to Weekly 10. Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
1: on Kips 98.3 FM.
3: Kips FM 98.3 MHz. RJ Wanted.
4: Do you have the voice, energy, and passion to entertain people every day?
3: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
4: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
3: Be the next big voice on Kips FM 98.3 MHz.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9:00 बजे र बेलुका 5:00 देखि 7:00 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
15: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: Chips 98.3 FM, your companion. Mane danga cha
1: halungo.

0: Life changing quotes. जति कठिन संघर्ष हुन्छ, जीत त्यति नै शानदार हुन्छ। यो भनाई हो थोमस पेन को।
1: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स। कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा। आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकै रेडियो कीप्स एफएम मा।

0: Presque sa ta bane balbari so da hazar bana bari hotspot harma free internet ko mazalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.cubesfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
8: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
9: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Chemical X.
5: On Keeps 98.3.
7: Fog at 98.3.
6: Chemical X.

नि सडकको पार भत्काउने फुटपाथको ढुङ्गा उत्काउने फुटकाल्छन् पुलिसको खपर पुलिसले निहान्छ जम्पर सडक रण भूमि नेताजी हुस्कीमा झुमि दुई चार सहित घोषणा पर्चौदेखि शोषणा यो यो यो हो नि तरिका यो लिनेले लियो दिनेले दियो यो हो नि तरिका यो दियो दियो

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू, हरेक धुनसँग जोडिएको समयको कथा। कार्यक्रम सॉन्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। संडे 7 AM, मंडे 8 PM एंड ट्यूजडे 3 PM।
6: स्टेशन कीप्स एफएम 98.3 मेगाहर्ट्स।
7: नमस्कार अनि हार्दिक स्वागत छ। तपाई सुन्दै हुनुहुन्छ कीप्स 98.3 FM।
8: हजुर नमस्ते अनि स्वागत छ, यो कीप्स एफएम 98.3।
9: हजुर नमस्कार, कीप्स 98.3 FM।
10: तपाईसँगको सहयात्रा।
11: Chemical X
12: on Kips 98.3.
13: Bomb at 98.3.
11: Chemical X.

0: Sheeps FM 98.3 MHz. Your companion. Your companion.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. सन्डे 7 AM, मन्डे 8 PM एन्ड ट्युजडे 3 PM.
2: स्टेशन कीप्स FM 98.3 MHz.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग.
4: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
5: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
7: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
5: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
8: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
9: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स. कीप्स एफएम 98.3 MHz. आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा.
0: It's 98.3 FM, your companion.
13: Chemical X.
14: On Kips 98.3.
15: Bomb at 98.3.
13: Chemical X.

Life-Changing Quotes. हिजोबाट सिक्नुहोस्, आजको लागि बाँच्नुहोस्, भोलिको लागि आशा गर्नुहोस्। यो भनाइ हो अल्बर्ट आइन्स्टाइनको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: यु क्यान डान्स
6: यु क्यान सिङ ऑल यु गॉट टु डू इज
7: जस्ट ट्यून इन
8: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
9: Amilai Sunhos, www.kipsfm.com Marfat. Just tune in, radio Naya Generation Ko.
10: Kips FM 98.3 MHz, RJ Wanted.
0: Do you have the voice, energy, and passion to entertain people every day?
10: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
0: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
10: Be the next big voice on Kips FM 98.3 MHz.
11: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास Sunday, 7 a.m. Monday, 8 p.m. And Tuesday, 3 p.m.
10: Station Kips FM 98.3 MHz.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lok bhaka

0: यो हो गिफ्ट्स 98.3 एफएम तपाई सँगको सहयात्रा।
1: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स। गिफ्ट्स एफएम 98.3 मेगाहर्ट्ज मा आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो किप्स एफएम मा।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट। ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-012-35-444।
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: बाबु, पानी को बिल तिरिदे
8: ल। तिरिदे
9: बाबु, बत्ती को बिल तिरिदे आज।
8: ल ल, तिरिदे
7: दादा। इन्टरनेट को पनि लास्ट दिनु है आज।
8: ल, त्यो पनि तिरिदे।
7: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
8: किनकि मसँग हाम्रो पात्र छ।
9: हाम्रो पात्र त मसँग पनि छ।

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: 70 को दशक देखि आज सम्म का हिट गीतहरू हरेक धुन सँग जोडिएको समयको कथा कार्यक्रम सॉन्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। संडे 7 AM, मंडे 8 PM एन्ड ट्यूजडे 3 PM।
3: स्टेशन कीप्स FM 98.3 MHz।
4: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 AM and Saturday 6 PM.

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: पूरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरू
0: 3 in 1
2: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
3: Keeps FM 98.3 MHz RJ Wanted.
4: Do you have the voice, energy and passion to entertain people every day?
3: We're hiring radio jockeys to host shows, connect with listeners and bring music to life.
4: Clear voice, confidence and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
3: Be the next big voice on Keeps FM 98.3 MHz.
5: स्वस्थ जीवन सुखी जीवन
6: हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पाटिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 98511709 98511709
10: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
11: अब धन नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँदेखि
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: यु क्यान डान्स
14: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
15: जस्ट ट्यून इन
1: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.

Life-Changing Quotes. तपाईंमा हिम्मतको कमी छैन भने जुनसुकै काम पनि सम्भव छ. यो भनाई हो जेके रोलिङको.

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: Amilai Sunhos, www.keepsfm.com Marfot. Just tune in, Radio Naya Generation Ko.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-32-35-888
11: Keeps FM 98.3 MHz RJ Wanted
12: Do you have the voice, energy, and passion to entertain people every day?
11: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
12: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
11: Be the next big voice on Keeps FM 98.3 MHz.
13: भइगो नि जाउ छोडेर जानेलाई भइगो नि जाउ तर के र जाने
12: Keeps unplugged.
13: लास्ट मोडमा नहि
12: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Hollywood Golden Hits.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंक मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंक
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन ना नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टम को लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा सम्पर्क गर्नु होला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँ देखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: You can dance.

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास सन्डे 7 AM मन्डे 8 PM एन्ड ट्युजडे 3 PM
3: स्टेशन कीप्स एफएम 98.3 मेगाहर्ट्ज
4: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम भन्ज्याङ चौतारी प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
5: This is किप्स 98.3 FM your companion
6: Hollywood Golden Hits

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: Keeps FM 98.3 megahertz. RJ Wanted.
6: Do you have the voice, energy, and passion to entertain people every day?
5: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
6: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
5: Be the next big voice on Keeps FM 98.3 megahertz.
7: Kehi Naulo.
8: Rochak.
7: Ani Achamma Lagne Tathyaharu. Keeps 98.3 FM ma karyakram Radio ma Rochak. Radio ma Rochak.
8: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा
9: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
10: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे
11: किप्स 98.3 एफएम
12: हलिउड गोल्डन हिट्स

नमस्कार श्रोता मित्र, स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा। हजुर, यस कार्यक्रममा म कुरा गर्ने गर्दछु सौन्दर्य, स्वास्थ्य वा जीवन शैली सम्बन्धी कुनै एउटा टपिकमा। हजुर, अनि तपाईँ ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz, योर कम्पानियन। तपाईँले हामीलाई लाइभ सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट। हाम्रो अनलाइन एड्रेस www.kipsfm.com बाट वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ लाइभ। म हुँ आरजे युक्ता। श्रोतावृन्द, आज यस कार्यक्रममा म कुरा गर्नेछु रिङ्कल्स वा भनौ चौडीपनाको बारेमा। बढ्दो उमेर सँगसँगै अनुहारमा चौरीपना आउने त स्वाभाविक नै हो, तर कुनै कुनै केसमा उमेर भन्दा चाँडै नै पनि कसै कसैमा चौरीपना देख्न सकिन्छ। ओके, सो आज यस कार्यक्रममा म कुरा गर्नेछु चौरीपना कसरी हुन्छ, समयभन्दा चाँडै चौरीपनाबाट कसरी बच्ने केही उपायहरू, र चौरीपनालाई केही हदसम्म घटाउने उपायहरू म तपाईँलाई आज यस कार्यक्रममा भन्नेछु। मित्र, कार्यक्रम अन्त्यसम्म सुन्नुहोला। अहिलेको लागि भने हामी एउटा रमाइलो गीत सुन्नेछौँ। गीतको बोल रहेको छ मुटु छुने लुम्लेको हावाले। यो गीत रहेको छ परिवेश ब्यान्डको। हजुर मित्र, यो गीत इन्जोय गर्नुहोला। गीतपछि म आउनेछु फेरि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा।

अघि मित्र हामीले भर्खरै सुन्यौं गीत मुटु छुने लुम्लेको हावाले। हजुर मित्र, आजको कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म तपाईँलाई चौरीपनाको बारेमा केही कुराकानी गर्नेछु। ओके, सो अब म तपाईँलाई भन्नेछु अनुहार वा शरीरको अन्य भागहरूमा किन आउँछ चौरीपना। मित्र, चौरीपना एजिङको एउटा नेचुरल पार्ट हो। बढ्दो उमेर सँगसँगै हाम्रो छाला पनि पातलो, सुक्खा र कम इलास्टिक हुँदै जान्छ। यसले गर्दा स्किन ड्यामेजबाट बचाउने क्षमता स्किनमा कम हुँदै जान्छ, जसले गर्दा छालामा चौरीपना आउन थाल्छ। फेसियल एक्सप्रेसन जस्तै हाँस्ने, निधार खुम्च्याउने, आँखा चिम्सो पारेर हेर्ने, यसले पनि अनुहारमा साना रेखाहरू बन्दै जान्छ, जुन समय सँगसँगै गाढा बन्दै जान्छ। हजुर, यो थियो चौरीपना आउने केही कारणहरू। अरू पनि म तपाईँलाई केही कारणहरू भन्नेछु। अब चाहिँ हामी फेरि अर्को एउटा गीत सुन्नेछौ। मित्र, अब भने हामी सुन्नेछौ रितु रिबाको आवाजमा इबादते। यस गीतको लिरिसिस्ट हुनुहुन्छ सिद्धान्त कौशल र यो गीतको मिक्सिङ मास्टरिङ गर्नु भएको छ पंकज बोराले।

हजुर मित्र, हामीले भर्खर एउटा मिठो गीत सुन्यौ ऋतु रिबाको आवाजमा इबादती। गीत अगाडि मैले तपाईँलाई चौरीपना आउने केही कारणहरू भन्दै थिएँ र यही कारणहरू अरू पनि के छ म यसलाई नै निरन्तरता दिन चाहन्छु। चौरीपना आउने केही अरू कारणहरू यस प्रकार हुन्छन्। धेरै बेर घामको किरणसँग एक्सपोजर हुनु वा यसलाई सन एक्सपोजर पनि भनिन्छ, धुम्रपान, डिहाइड्रेसन वा भनौ शरीरमा पानीको कमी, कुनै कुनै औषधिको सेवनले पनि चौरीपना आउन सक्छ, वंशाणुगत वा वातावरणीय कारणहरू। हजुर मित्र, यी सबै कारणहरू जुन मैले तपाईँलाई भने, यो सबैले गर्दा उमेर भन्दा चाँडै मानिसमा चौरीपना देख्न थाल्छ। ओके, सो यो थियो अरू पनि केही कारणहरू। अब चाहिँ मित्र फेरि पनि अर्को एउटा गीत नै सुन्ने बेला भइसकेको छ। अब भने हामी सुन्नेछौ गीत तिमी आज भोलि बाइ सुदीप गिरी। हजुर मित्र, यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक र ब्रेकपछि फेरि पनि म आउनेछु र म तपाईँलाई चौरीपनाबाट बचावको केही तरिकाहरू भन्नेछु। अल राइट, अब भने सुनौ यही गीत।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gifts FM 98.3 MHz.
2: Keeps FM 98.3 MHz. RJ Wanted.
1: Do you have the voice, energy, and passion to entertain people every day?
2: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
1: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
2: Be the next big voice on Keeps FM 98.3 MHz.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-3544
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
6: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
7: के भो बोलादै के गुनगुनाइरहेको
6: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो

All right, Mitra, welcome back. ओके कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म युक्ता फेरि उपस्थित भइसके. आज यस कार्यक्रममा म चौरीपनाको बारेमा केही कुराकानी गर्दैछु. हजुर मित्र, ब्रेक अगाडि मैले तपाईँलाई भनिसके किन आउँछ अनुहार वा शरीरको अरू कुनै भागहरूमा चौरीपना. सो अब चाहिँ चौरीपनाबाट बचावको केही तरिकाहरू म यहाँलाई भन्न जाँदैछु. मित्र, बढ्दो उमेर सँगसँगै चौरीपना त आउँछ नै, तर पनि यसलाई उमेरभन्दा चाँडै आउन नदिन बचावको केही उपायहरू म तपाईँलाई भन्न जाँदैछु. कुनै कुनै बचावको तरिका त यसको कारणमा नै लुकेको छ. जस्तै धुम्रपान नगर्नुहोला. मित्र, धुम्रपानले छालालाई धेरै नोक्सान पुर्याउँछ. धुम्रपानले अनुहार, ओठ र घाँटीमा चौरीपना पर्न सक्छ. मुखबाट चुरोटको धुवा निस्कँदा ओठ र अनुहार खुम्चिन्छ. धुम्रपानको धुवामा पाइने तत्वले छालाको टाइटनेस कम गर्छ, जसको कारण छाला खुकुलो र चौरी पर्न जान्छ. हजुर मित्र, त्यसैले यदि तपाईँ धुम्रपान गर्नुहुन्छ भने यसले चौरीपना निम्त्याउँछ. सो धुम्रपान नगर्नुहोला. हजुर मित्र, अब फेरि पनि अर्को एउटा रमाइलो गीत सुन्नेछौँ. अब चाहिँ हामी सुन्नेछौँ गीत तेनु खबर नहीं. यो गीत चाहिँ मुभी मुन्जियाबाट रहेको छ. यस गीतको सिङ्गर हुनुहुन्छ अरिजित सिंह र सचिन जिगर. म्युजिक पनि सचिन जिगरले नै दिनुभएको छ. लिरिसिस्ट यस गीतको हुनुहुन्छ अमिताभ भट्टाचार्य. ब्याकिङ भोकल्स श्रुति धस्मनाले दिनुभएको छ. हजुर, गीत अब हामी सुन्नेछौँ र गीतपछि फेरि पनि म चौरीपनाबाट कसरी बस्न सकिन्छ यसको नै केही तरिकाहरू तपाईँलाई भन्नेछु. अब भने सुनौ यही.

अलराइट मित्र, हामीले भर्खरै एउटा रमाइलो गीत सुनिसक्यौ मुभी मुन्जियाबाट, तेनु खबर नहीं। ओके, सो चौरीपनाबाट कसरी बस्न सकिन्छ अरु पनि केही टिप्सहरु म तपाईलाई अब दिन चाहदैछु। मित्र, सूर्यको किरणबाट बच्नु होला। तपाई घर बाहिर घाममा निस्किनुहुन्छ भने पर्याप्त सुरक्षा अपनाउनुहोस्, जस्तै छाता ओढ्नुहोस्, सनग्लासेस लगाउनुहोस्, टोपी पनि लगाउनुहोस्, साथमा सनस्क्रिन लगाउन नबिर्सिनु होला। ओके, यो एउटा अर्को बचावको तरिका रहेको छ। अब भने फेरि पनि अर्को एउटा रमाइलो गीत नै हामी सुन्नेछौँ। अब भने हामी गीत सुन्नेछौँ तिमीलाई हेरी हेरी। हजुर, यो गीत चाहिँ मुभी तिम्रो मेरो साथबाट रहेको छ। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ सनी श्रेष्ठ र अस्मिता अधिकारी। लिरिक्स यस गीतमा दिनुभएको छ रमेश पौडेलले, म्युजिक सुभाष भुषालको रहेको छ, अरेन्जिङ उदयराज पौडेलले गर्नुभएको छ, मिक्सिङ र मास्टरिङ प्रकाश मिश्राको रहेको छ। हजुर, यो गीत अब म तपाईँको लागि राख्दैछु र गीतपछि म युक्ता फेरि पनि आउनेछु। कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल सुन्दै रहनुहोला।

कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफ स्टाइल में म तपाईलाई भन्दैछु चौरीपना कसरी हुन जान्छ यसको केही कारणहरु। सो अर्को एउटा कारण म तपाईलाई भन्न जान्दैछु, लगातार बढ्दो तौलको कारण छालामा चौरी पर्न थाल्छ, त्यसैले आफ्नो तौल अधिक पर्न नदिनुहोस्। नियमित व्यायाम गर्नुहोस्, हिँडाइ डुलाइ गर्नुहोस् र वेट कन्ट्रोल राख्ने अरू पनि तरिकाहरू तपाईँले अप्नाउनु पर्ने हुन्छ। हजुर, यो एउटा कारण थियो। अर्को कारण चौरीपनाको हुन सक्छ, छालाको स्वास्थ्य र सौन्दर्य कायम राख्न सन्तुलित आहार खानुहोस्। खानामा भिटामिन्स, मिनरल्स र अन्य पोषक तत्व पर्याप्त मात्रामा हुन आवश्यक छ। अलराइट, सो यो अर्को तरिका भयो चौरीपनाबाट बच्ने। ओके सो मित्र, अब चाहिँ फेरि पनि अर्को एउटा गीत नै हामी सुन्नेछौ। सो अब चाहिँ मुभी ब्याड न्युजबाट गीत सुन्नेछौ। गीत रहेको छ तबा तबा। यस गीतको सिङ्गर, कम्पोजर र लिरिसिस्ट हुनुहुन्छ करण औजला। यो गीत हामी सुन्नेछौ र गीत पछि पालो हुनेछ अर्को एउटा छोटो ब्रेक, र ब्रेक पछि म फेरि पनि आउनेछु र तपाईँलाई थुप्रै अरू पनि युजफुल इन्फर्मेसन दिनेछु र गीत पनि सुनाउनेछु। हामीलाई सुन्दै रहनुहोला।

अलराइट, ब्रेक पछि फेरि पनि स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा। हजुर मित्र, यस कार्यक्रममा आज म तपाईँलाई चरीपनाको बारेमा केही इन्फर्मेसन दिँदैछु र यही कुरालाई म अझै अगाडि बढाउन चाहन्छु। मित्र, यदि तपाईँ महँगो क्रिम सेरम्स युज गरेर थाकिसक्नु भएको छ भने चौरीपनालाई कसरी रिड्युस गर्ने, यसको लागि केही घरेलु उपचार र उपायहरू म तपाईँलाई भन्नेछु। सर्वप्रथम तपाईँले केराको मास्कलाई चौरीपना घटाउन युज गर्न सक्नुहुन्छ। केरामा प्राकृतिक ओयल्स र भिटामिन्सहरू हुन्छ जसले छालालाई स्वस्थ राख्छ। केराको मास्क कसरी बनाउने त यो म तपाईँलाई भन्छु। केराको एक तिहाई भागलाई मजाले म्यास गर्नुहोस्। अब यो पेस्टलाई अनुहारमा दल्नुहोस्। 15 वा 20 मिनट पछि मनतातो पानीले अनुहार पखाल्नुहोस्। हजुर, यो मास्क युज गर्नुभयो भने पनि तपाईँको चौरीपना केही हदसम्म घट्न जान्छ। ओके, सो यो घरेलु उपाय पछि हामी सुन्नेछौ गीत। आउ भने गीत रहेको छ फैलियो माया दुबो सरी। यस गीतको सिङ्गर हुनुहुन्छ राजेश पायल राई। यस गीतको लिरिसिस्ट हुनुहुन्छ त्रिविक्रम पाण्डे। म्युजिक दिनुभएको छ शीला बहादुर मोक्तानले। यो गीत अब हामी सुन्नेछौँ।

ओके मित्र भर्खरै हामीले सुन्यौं गीत फैलियो माया दुबोसरी राजेश पायल राईको आवाजमा। सुचौरीपना घटाउने केही घरेलु उपचारहरू म तपाईँलाई भन्दैछु। अर्को एक उपाय रहेको छ, एक चम्चा ग्लिसरिन, एक चम्चा गुलाब जल र चार चम्चा मह राम्ररी मिसाउनुहोस्। यस मिश्रणलाई नियमित बिहान र बेलुका लगाउनुहोस्। यस मिश्रणलाई लगाएको 10 मिनटमा अनुहारलाई

0: राम्ररी पखाल्नुहोला। हजुर, यो उपाय पनि चौरीपनाको लागि लाभदायक हुन्छ। अर्को उपाय रहेको छ, एक चम्चा ग्लिसरिन र एक चम्चा कागतीको रस राम्ररी मिसाउनुहोस्। राति सुत्न अघि मेकअप हटाएर यस मिश्रणलाई अनुहारमा लगाउनुहोस्। बिहान उठेपछि चिसो पानीले अनुहार धुनुहोला। हजुर, यस मिश्रणले पनि चौरीपनालाई केही हदसम्म कम गर्नेछ। ओके, सो यी उपायहरू मैले तपाईँलाई भनिसके। अब चाहिँ हामी फेरि अर्को एउटा गीत सुन्नेछौ। गीत अब रहेको छ आज की रात। यो गीत मुभिज 3-2 रहेको छ। यस गीतको सिङ्गर हुनुहुन्छ मधुबन्ती बागची, दिव्या कुमार र सचिन जिगर। म्युजिक कम्पोजर यस गीतको हुनुहुन्छ सचिन जिगर। लिरिक्स अमिताभ भट्टाचार्यले दिनुभएको छ।
1: आज तक क्षमा पे परवाना मरता था, लेकिन आज परवाने पे ही क्षमा मरने को तयार।

हजुर मित्रो, कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म तपाईँलाई चौरीपनाको लागि केही घरेलु उपचारहरू भन्दैछु। सो अब गीतपछि फेरि पनि अर्को एउटा घरेलु उपाय नै म तपाईँलाई भन्न जाँदैछु। अर्को उपाय रहेको छ केरा। हजुर मित्र, केरालाई राम्ररी म्यास गर्नुहोस्। यो म्यास्ड केरामा आधा चम्चा मह र 2-3 थोपा बदामको तेल मिसाएर अनुहारमा लगाउनुहोस्। 10 मिनटपछि अनुहार राम्ररी धुनुहोस्। हजुर, यो एउटा घरेलु उपाय रहेको छ। अर्को उपाय रहेको छ, एउटा स्याउलाई पानीमा राम्ररी उमाल्नुहोस्। उमालिसकेपछि यस स्याउबाट बोक्रा र बिहाहरू निकाल्नुहोस् र राम्ररी यस स्याउलाई म्यास गर्नुहोस्। अब यो पिसिसकेको स्याउमा 1 चम्चा मह र 1 चम्चा दुधको तर मिसाउनुहोस् र आफ्नो अनुहारमा फेस मास्क जस्तै लगाउनुहोस्। 15 मिनटपछि पानीले मुख पखाल्नुहोस्। यस मिश्रणको नियमित प्रयोगले पनि चौरीपना कम हुन जान्छ। चौरीपना कम गर्ने केही घरेलु उपायहरू मैले तपाईँलाई भनिसके। अब भने हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेको छौँ। फेरि पनि हाम्रो गीत सुन्ने बेला भइसकेको छ। अब अन्त्यमा हामी सुन्नेछौँ गीत धेरै दिन। यो गीत चाहिँ मुभी कोही मेरोबाट रहेको छ। यस गीतको सिङ्गर हुनुहुन्छ अञ्जु पन्त। लिरिक्स र म्युजिसियन यस गीतको हुनुहुन्छ सुरेश अधिकारी। ओके, यो गीत छोड्दै अब मेरो पनि कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। आशा छ आजको कार्यक्रम तपाईँलाई राम्रो लाग्यो र कार्यक्रममा दिएको टिप्सहरू तपाईँले अप्नाउनुहुनेछ। यदि कार्यक्रमप्रति केही सल्लाह सुझाव छ भने तपाईँले हामीलाई हाम्रो फेसबुक पेजमा लेखेर पठाउन सक्नुहुन्छ। फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/gipsfm। अलराइट, यति भन्दै अब म युक्ता पनि तपाईँसँग बिदा माग्न चाहन्छु। नमस्कार।

0: Life-Changing Quotes. संघर्ष गर्न छाडेको दिन मानिस मरे तुल्य हुन्छ। यो भनाई हो हुई न्यूटन को।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 4 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Excuse me.
7: Non-stop Bollywood mega hits.

0: Don't change the station. We'll be right back. You are listening to Gips FM 98.3 MHz. Your companion. Just tune in.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास सन्डे 7 AM मन्डे 8 PM एन्ड ट्युजडे 3 PM
2: स्टेशन किप्स एफएम 98.3 MHz
3: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 PM and Wednesday 9 AM. Station Gips FM 98.3 MHz.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
5: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939
8: Stay connected with your favorite station Keeps FM 98.3 MHz
9: Join our community on Facebook for the latest updates and all the music you love
8: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 MHz and hit that follow button today
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
14: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
13: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
14: हानिकारक साइट

0: 8 8 8 98 0 12 35 8 8 8
1: You can dance.
2: You can sing. All you gotta do is
3: just tune in.
2: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
7: अब धन नाना मान्नुस ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल KIPS FM 98.3 MHz मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
10: Just move your feet.
11: Just move your feet.
10: Enjoy the dance beat.
11: Enjoy the dance beat.
12: Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
13: Yoho KIPS FM 98.3 MHz.
14: Excuse me.
15: Non-stop Bollywood mega hits.

0: This is
1: Kips 98.3 FM, your companion.
2: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू, हरेक धुनसँग जोडिएको समयको कथा. कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. Sunday 7 a.m., Monday 8 p.m., and Tuesday 3 p.m.
3: Station Kips FM 98.3 megahertz.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Keeps FM 98.3 megahertz. RJ wanted.
4: Do you have the voice, energy and passion to entertain people every day?
3: We're hiring radio jockeys to host shows, connect with listeners and bring music to life.
4: Clear voice, confidence and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
3: Be the next big voice on Keeps FM 98.3 megahertz.
5: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
6: The radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 megahertz, your companion.
7: Excuse me.
8: Non-stop Bollywood mega hits.

0: 98.3 FM.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: 70 को दशक देखि आज सम्म का हिट गीतहरू हरेक धुन सँग जोडिएको समयको कथा कार्यक्रम सॉन्ग्स टाइमलाइन जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास
3: Sunday 7 a.m. Monday 8 p.m. and Tuesday 3 p.m.
4: Station Keeps FM 98.3 MHz.
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी आईआर क्लिनिक सधैं तपाईसँग
8: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 98511709 98511709
11: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
12: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
11: किन एएसी लाइट ब्रिक नै
12: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
11: वाह मैले खोजेको जस्तो रहेछ
12: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्ड

0: 978. लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा।

Life-Changing Quotes。जब तिमी एक मिनट रिसाउँछौ, तब खुशीका 60 सेकेन्ड तिमी गुमाउँछौ।

0: Sheeps FM 98.3 MHz. Your companion. Your companion.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. सन्डे 7 AM, मन्डे 8 PM एन्ड ट्युजडे 3 PM.
2: स्टेशन कीप्स एफएम 98.3 MHz.
3: Best romantic Hindi song.
4: तुझ में रब दिखता है यारा मैं क्या करूं, तुझ में रब दिखता है यारा मैं क्या करूं.
3: Every Sunday 9 PM and Tuesday 6 PM.
0: Keeps FM 98.3 MHz. RJ wanted.
5: Do you have the voice, energy, and passion to entertain people every day?
0: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
5: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
0: Be the next big voice on Keeps FM 98.3 MHz.
6: Teri chap chap batti gaera hairani bhayo.
7: अब धन ना नमान्नुस्. नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
6: Hollywood Times, every day, 11 to 12 p.m.

0: Talk gibt's 98.3 FM.
1: Gibbs FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m., and Friday 2 p.m.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग। 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा।
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
7: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा।
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
8: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
6: फोन नम्बर 4910511, 4910511, 98511-70939, 98511-70939।
9: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
10: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
9: किन एएसी लाइट ब्रिक नै?
10: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
9: वाह, मैले खोजेको जस्तो रहेछ।
10: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 0951-35-96, 98-012-35-444।
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
2: Gibbs FM 98.3 MHz, your companion. The radio of new generation.
14: Babu, pani ko bill tiri de lo.
15: La, tiri de.
16: Babu, batti ko bill tiri de aaja.
15: La, la, tiri de.
14: Dada, internet ko pani last dino hai aaja.
15: La. त्यो पनि तिर्दे।
14: तर सबै कुरा यति छिटै कसरी तिरिस?
15: किनकि मसँग हाम्रो पात्र छ।
16: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
15: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
17: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
19: Stay connected with your favorite station. Keeps FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
19: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
20: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू, हरेक धुनसँग जोडिएको समयको कथा। कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। सन्डे 7 AM, मन्डे 8 PM, एन्ड ट्युजडे 3 PM।
21: Station Keeps FM 98.3 MHz.
22: This is Keeps 98.3 FM, your companion.
23: Bing, bing, bing, dum, dum.
24: Mix Max at 98.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। सन्डे 7 AM, मन्डे 8 PM एन्ड ट्युजडे 3 PM।
7: स्टेशन कीप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: Radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Keeps FM 98.3 megahertz. Just tune in.
9: Just move your feet. Enjoy the dance beat.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न बसे बसे बसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग.
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
6: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, नोड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
1: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
6: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला.
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: द विकली काउन्टडाउन सो अफ टप 10 इङ्लिस नम्बर्स विथ एक्सक्लुसिभ सेगमेन्ट्स, क्लासिक चोइस, इन्फो हाउस, फ्रेश हिट्स एन्ड मेनी मोर. Tune into Weekly 10.
9: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
8: on KIPS 98.3 FM.
10: KIPS 98.3 FM. Your companion.
11: Just move your feet. Enjoy the dance beat.

Life-changing quotes. जिंदगी लामो छ, साथी बनाउँदै गर्नुस्, मन मिलोस वा नमिलोस, हाथ मिलाउँदै गर्नुस्।

हेलो नमस्कार सुस्वागतम कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक तपाईँ कार्यक्रम सुन्न सक्नुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज कम्पनीमा द रेडियो अफ न्यू जेनेरेसन द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन म निजल आउने गर्दछु रेडियोमा रोचक लिएर तपाईँले वर्ल्ड वाइड हाम्रो सुन्न सक्नुहुन्छ किप्स एफएम डट कमबाट त्यस्तै हाम्रो पात्र ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर पनि हामीलाई मजाले सुन्न सकिन्छ किप्स एफएम डट कमबाट पनि किप्स एफएम 98.3 मजाले सुन्न सकिन्छ वर्ल्ड वाइड कार्यक्रम रेडियोमा रोचकमा तपाईँले पाउन सक्नुहुन्छ आश्चर्य लाग्दो प्रसङ्गहरू त्यस्तै इतिहासका रोचक रमाइला कथा तथा प्रसङ्गहरूको बारेमा हामी चर्चा गर्छौँ अचम्मको घटनाको बारेमा पनि तपाईँलाई हामी जानकारी दिने गर्दछौँ आउनुहोस् कार्यक्रमलाई सुरु गर्छौँ पहिलो साङ्गीतिक कोसेलीबाट जुन चाहिँ रहेको छ लक्ष्मी पूजा मुभीबाट र गीत भनिरहेको छ फुर फुर पुतली

हजुर, कार्यक्रम रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ, किप्स एफएम 98.3 मा। कार्यक्रम रेडियोमा रोचकमा हामी एउटा युवकको बारेमा कुरा गर्नेछौँ जसले बनाए पेटलाई नै खुत्रुके, पेटभित्र भेटिए 72 वटा सिक्का। हजुर, के रहेछ त यो जानकारी विस्तारमा? के कुनै मानिसले आफ्नो पेटलाई खुत्रुके बनाउन सक्छ? यस्तै घटना भएको छ भारतमा। भारतमा एकजना व्यक्तिको पेटबाट 72 वटा सिक्का फेला परेपछि यस्तो रहस्य उद्घाटन भएको छ। भारतको महाराष्ट्र स्थित पालघर जिल्लामा एकजना व्यक्तिको पेट सहनै नसक्ने गरी दुख्यो। त्यसपछि उनी पेटको उपचार गर्न भनी अस्पताल गए। अस्पतालमा गएर डाक्टरहरूले उनको पेटको एक्सरे गरी जाँच गर्दा पेटभित्र असामान्य रूपमा धातुजन्य पदार्थहरू रहेको पत्ता लगाए। त्यसपछि उनको पेटको शल्यक्रिया गरी भित्रको त्यो कडा पदार्थ निकालियो। जब डाक्टरहरूले पेटभित्र रहेका कडा पदार्थहरू बाहिर निकाले तब उनीहरू अचम्ममा परे। ती व्यक्तिको पेटभित्रबाट 72 वटा सिक्का निकालिएको थियो। कृष्ण सोमलया साम्बर नामक 50 वर्षका ती व्यक्ति दुर्लभ रोग मेटलोफगियाबाट पीडित छन्। यो रोग लागेका मानिसहरूमा धातुजन्य पदार्थ खाने बानी हुन्छ। यो एक प्रकारको मानसिक असन्तुलनको अवस्था हो। सोही कारण कृष्णले लामो समयदेखि सिक्का निल्ने गरेका थिए, जसका कारण उनको पेटभित्र 72 वटा सिक्का जम्मा भएछन्। पछिल्लो 20 वर्षदेखि उनी यो रोगबाट पीडित रहेको बताइएको छ। यस क्रममा उनले सुन, चाँदी तथा फलामका धेरै चिजहरू खाइसकेका छन्। ससाना टुक्राहरू दिशासँगै बाहिर निस्केपछि ठूला सिक्काहरू उनको पेटभित्रै अड्किए। पेटमा ठूलो मात्रामा सिक्का जम्मा भएपछि उनलाई असह्य पीडा हुन थाल्यो र अन्तत डाक्टरकोमा उपचारका लागि पुगे। डाक्टरहरूले झन्डै 4 घण्टाको शल्यक्रियाबाट उनको पेटमा रहेका 72 वटा सिक्का निकाल्न सफल

हजुर श्रोता मित्र, तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियोमा रोचक। रेडियोमा रोचकमा अब हामी चर्चा गर्छौँ यस्तो ग्रहको बारेमा जहाँ 7 घण्टाको 1 वर्ष हुन्छ। पूरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमै। पृथ्वीमा 1 वर्षमा 365 दिन अर्थात् 8760 घण्टा हुन्छ। केही वर्ष अगाडि एक खगोलीय दूरबीन केप्लर टेलिस्कोपले एउटा यस्तो ग्रह पत्ता लगाएको थियो जसमा 7 घण्टामै 1 वर्ष सकिन्छ। यो ग्रहमा समय यति छिटो बितिरहेको हुन्छ कि पृथ्वीमा 1 वर्ष हुँदा त्यहाँ 1251 वर्ष बितिसकेको हुन्छ। यो ग्रहलाई अन्तरिक्षको सबैभन्दा तीव्र गतिको ग्रह भनिन्छ। यो ग्रहले 6.7 घण्टामा सूर्यलाई परिक्रमा गर्दछ। यो ग्रहको नाम एपिक 24639347 राखिएको छ। यसको अर्को नाम C123474 हो। यो नयाँ ग्रह पृथ्वीको नजिक रहेको र पृथ्वीभन्दा झन्डै 5 गुणा ठुलो आकारको रहेको बताइएको छ। यो ग्रहमा 70% फलाम रहेको सम्भावना छ। उच्च विकिरणका कारण यो ग्रह मानव बसोबासका लागि योग्य छैन। यो ग्रहमा झन्डै 7 घण्टाको 1 वर्ष हुने भएपछि एक दिन चाहिँ ठ्याक्कै कतिसम्मको हुन्छ भन्ने चाहिँ गणना गरिएको छैन। हाल वैज्ञानिकहरूले यसमाथि थप अनुसन्धान गरिरहेका छन्। यो ग्रह पृथ्वी र चन्द्रमाको दूरीभन्दा झन्डै 3 गुणा मात्र टाढा रहेको बताइन्छ।

0: Yoho Kips FM 98.3 MHz.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. Sunday 7 a.m., Monday 8 p.m., and Tuesday 3 p.m.
2: Station Kips FM 98.3 MHz.
3: Pure ek ghanta tinota movies ka superhit geetharu.
4: 3 in 1.
5: Every Saturday 9 a.m. and Thursday 6 p.m.
6: Swastha jeevan, sukhi jeevan. Halesi Clinic, sadhai tapai sanga. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
8: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
7: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
9: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
7: फोन नम्बर 4910511, 4910511, 98511709399, 98511709399.
10: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
11: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
10: किन एएसी लाइट ब्रिक नै?
11: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
10: वाह, मैले खोजेको जस्तो रहेछ.
11: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-3544.
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
15: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
15: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
16: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888, 98-012-35-888.
17: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
18: Babu, पानीको बिल तिरिदे ल.
19: ल तिरिदे.
6: बाबु, बत्तीको बिल तिरिदे आज.
19: ल ल तिरिदे.
18: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
19: ल त्यो पनि तिरिदे.
18: तर सबै कुरा यति छिटै कसरी तिरिस?
19: किनकि मसँग हाम्रो पात्र छ.
6: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
19: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
11: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
20: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक

0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. तपाईँ हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचकमा म निचल छु तपाईँको साथमा. रेडियोमा रोचकमा तपाईँले नेपाली पप, नेपाली आधुनिक गीतहरू, त्यस्तै नेपाली फिल्मी सङ्ग्सहरूको मजा लिन सक्नुहुन्छ. कार्यक्रम रेडियोमा रोचकलाई तपाईँले वर्ल्ड वाइड सुन सक्नुहुन्छ. kipsfm.com हाम्रो पात्रो ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर पनि सुन्न सकिन्छ. कार्यक्रममा तपाईँले दुनियाँभरका आश्चर्य लाग्दा प्रसङ्गहरू, त्यस्तै अचम्मका घटनाहरूको बारेमा जानकारी पाउन सक्नुहुन्छ. इतिहासका रोचक रमाइला कथा तथा तथ्यहरूको बारे पनि हामी जानकारी दिने गर्दछौँ. र कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु अर्को एउटा रोचक प्रसङ्गबाट.

को पीडमा झन्डै 3000 वर्ष पुरानो मानिएको फलाम युगको एक पुरातात्विक महल फेला परेको थियो। टर्कीको सुदूर पूर्वमा रहेको लेकपान नामक प्राकृतिक तालमा पुरातत्वविदहरूले फलामे युगको मानिएको महल फेला पारेका थिए। स्थानीय बासिन्दाहरूले सयौं वर्षदेखि उक्त तालमुनि घरहरूको भग्नावशेष रहेको बताउँदै आएका थिए। सोही आधारमा शोधकर्ताहरूले उक्त तालमा गोताखोरहरूको सहयोगमा अनुसन्धान गरिएको थियो। तालको पिँधमा झन्डै 1 किलोमिटर स्मारकको क्षेत्रफल फैलिएको र प्रष्ट देखिएको पर्खाल 10 देखि 13 फिटसम्म अग्लो रहेको शोधकर्ताहरूको भनाइ छ। शोधकर्ताहरूले उक्त स्मारक 3000 वर्ष पुरानो युरार्सियन कालको भएको अनुमान गरिएको थियो। फलामे युगको रूपमा रहेको युरार्सियन कालमा युरार्टु नामक राज्य थियो, जुन अहिलेको टर्की, आर्मेनिया तथा इरानमा फैलिएको थियो। प्राचीन कालमा तालको सतह बढ्दै गएपछि उक्त क्षेत्रमा रहेको सहर डुबेको हुन सक्ने वैज्ञानिकको अनुमान छ। तालको आसपासमा अझै पनि विभिन्न भग्नावशेषहरू देख्न सकिन्छ। पुरातत्वविदहरूले उक्त तालको पिँधमा भेटिएको प्राचीन स्मारक तथा ताल आसपासका क्षेत्रका गहन अनुसन्धान गरिरहेका छन्।

हजुर, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचक। अब रेडियोमा रोचकमा चर्चा गरौँ कुकुरको बारेमा। के तपाईँले कहिले सोच्नु भएको छ कुकुरले पिसाब तुर्काउनका लागि किन टायर वा रुखको फेद नै खोज्छ? हामीले प्राय कुकुरले रुखको फेद वा गाडीको टायरमा पिसाब तुर्काएको देखेका छौँ। यो सामान्य कुरा लाग्छ हामीलाई, तर के कहिले यसको कारण जान्ने कोसिस गर्नु भएको छ कि आखिर किन कुकुरले पिसाब गर्नका लागि रुखको फेद वा टायर नै खोज्छ होला? कुकुरलाई चाहे जति ठुलो खुला ठाउँमा छाड्नुहोस्, उसले पिसाब गर्नका लागि कुनै रुखको फेद, गाडीको टायर, कहिलेकाहीँ ढोका, भित्ता वा पिलर नै खोज्दछ। यसको पछाडि एउटा तार्किक कारण रहेछ। वास्तवमा कुकुरले यस्ता चिजमा पिसाब फेर्दछन् जो जमिनबाट केही उचाइमा हुन्छ। कुकुरले आफ्नो नाकको उचाइमा पिसाब फेर्दछ ताकि उसले अन्य कुकुरका लागि आफ्नो गन्ध छाड्न सकोस्। यसबाट उसले अन्य कुकुरलाई आफ्नो इलाकाको जानकारी प्रदान गर्दछ। कुकुरले आफ्नो इलाकाका विभिन्न ठाउँमा रहेका रुखका फेद, गाडीका

टायर आदिमा पिसाब फेरेर आफ्नो इलाका तय गरेको हुन्छ। तपाईँले ख्याल गर्नुभएकै होला, कुकुरको नजिक पार्क गरिएको गाडी गुडाउँदा कुकुरले गाडीलाई लकड्दै परसम्म दौडिन्छ। वास्तवमा उसले टायरमा पिसाब फेरेर आफ्नो साथ तय गरेको गाडी गुड्न थालेपछि कुकुर आफ्नो इलाकामा खलल पुग्न गएको अनुभव गरी आफ्नो साथ सिमानाको रक्षाका लागि प्रतिरक्षामा उत्रिएको हो।

हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। रेडियोमा रोचकमा हामी एउटा अध्ययनको बारेमा चर्चा गर्छौँ अहिले, जुन चाहिँ रिसा मानिसहरूको बारेमा रहेको छ। पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। भनिन्छ, रिस खा आफू, बुद्धि खा अरू। अर्थात् रिसले आफैले खान्छ भने अरूलाई खानका लागि बुद्धि चाहिन्छ। हामीलाई यो कुराको हेक्का हुँदैन कि हाम्रो दैनिक जीवनका ससाना आनी बानीहरू पनि मृत्युको कारण बन्न सक्छ। अमेरिकी वैज्ञानिकहरूको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरूको मृत्यु छिटो हुने गरेको देखिएको छ। लोवा स्टेट युनिभर्सिटीमा गरिएको अनुसन्धान अनुसार बारम्बार रिसाउने मानिसमा रिस नउठ्ने मानिसको तुलनामा अकाल मृत्युको खतरा डेढ गुणा बढी हुन्छ। रिस गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन हुन्छन्, जसमा तनावदेखि लिएर मनोरोग लगायतका हुन्छन्। रिसा मानिसको शरीरमा एड्रेनलाइन हार्मोन तीव्र गतिमा बग्छ। तनाव तथा रिसका समयमा यो हार्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ। यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ। धेरै रिस गर्ने मानिसमा निन्द्रा कम लाग्ने तथा मस्तिष्कमा क्षति पुग्ने हुन सक्छ। धेरै रिसा मानिसमा टाउको दुख्ने समस्या हुन्छ, किनकि रिसले शरीरमा स्ट्रेस हार्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हार्मोनको उत्सर्जन पनि बढ्छ। बढी रिसा मानिसमा फोक्सोको समस्या पनि बढी हुने अनुसन्धानले देखाएको छ।

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुहोस्, ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
7: Keeps FM 98.3 megahertz. Your companion. Your companion. Your companion.
8: Kehi naulo.
9: Rochak.
8: Ani achamma lagne tathyaharu.
10: Keeps 98.3 FM ma yo ho karyakram radio ma rochak. Radio ma rochak.
11: हजुर, वेलकम ब्याक आफ्टर लास्ट कमर्सियल ब्रेक। तपाईँ हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचकमा म निश्चल छु तपाईँको साथमा। रेडियोमा रोचकमा तपाईँले दुनियाँका आश्चर्य लाग्दा प्रसङ्गहरू सुन्न सक्नुहुन्छ। इतिहासका रोचक रमाइला कथा तथा तथ्यहरू तपाईँले पाउन सक्नुहुन्छ। अचम्मको घटनाको बारेमा पनि हामी कार्यक्रम रेडियोमा रोचकमा चर्चा गर्ने गर्दछौँ। आउनुहोस् कार्यक्रम रेडियोमा रोचकलाई अगाडि बढाउँ अर्को एउटा रोचक प्रसङ्गबाट, जुन चाहिँ भाग्यमानी युवकको बारेमा रहेको छ, जसले अनौठो नामका कारण पुलिसमा जागिर पाए। पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। नाममा पनि केही खास हुँदो रहेछ। इन्डोनेसियामा भएको एउटा घटनाले चाहिँ यसको पुष्टि गरेको छ। त्यहाँ एकजना युवकलाई उसको अनौठो नामका कारण नै पुलिससँग काम गर्ने मौका मिलेको थियो। ती युवकको नाम पोलिसी हो। इन्डोनेसियाको पुलिसलाई पनि पोलिसी नै भनिन्छ। एकपटक स्थानीय पुलिसले उक्त युवकलाई लाइसेन्स बिना गाडी चलाइरहेको अवस्थामा समात्यो। जब उसलाई जरिवाना रसिद काट्नका लागि नाम सोधियो त ती युवकले आफ्नो नाम पोलिसी भएको बताए। नाम सुन्दा नै पुलिस अधिकारी छक्क परे। त्यसपछि उसलाई पुलिस चौकी लगियो। चौकीमा पुलिसको केरकारका क्रममा ती युवकले आफू आफ्नो घरमा कमाउने एक्लो सदस्य रहेको र आफ्नो परिवार गरिब रहेको बताए। पुलिससँग नाम मिल्ने त्यो युवक निकै इमान्दार हुनुको साथै जागिरको खाँचो पनि रहेको हुँदा उसलाई स्थानीय पुलिस चौकीमा जागिर दिने निधोमा पुलिस अधिकारीहरू पुगे। मानिसहरूको ड्राइभिङ लाइसेन्स परीक्षाका क्रममा पुलिसलाई सहयोग गर्ने जागिर पोलिसीले पाएका छन्। आफूले यसअघि कहिले पनि अफिसमा काम गरेको अनुभव नभएको हुँदा आफू नयाँ काममा निकै नर्भस हुने गरेको पोलिसी बताउँछन्। जे होस्, आखिर भाग्य भएपछि तालुमा आलु फल्छ भनेको यही रहेछ। पुलिसले समातेर लगेको मान्छेले जरिवानाको रसिद पाउनुको साटो जागिरको प्रमाणपत्र पाए, त्यो पनि नामकै कारण।

हजुर श्रोता मित्र, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचक। रेडियोमा रोचकमा अर्को एउटा रोचक प्रसङ्ग जुन चाहिँ रहेको छ, आखिर भाक्रो मर्दा किन रोए दुनियाँभरका मान्छेहरू। हजुर, पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा है त। यहाँ मान्छेको मरण त मुसासरी छ भने कुनै बाख्रो मर्दा दुःख मनाउनु पर्ने फुर्सद कसलाई होला? तर सधैँ त्यस्तो कहाँ हुँदो रहेछ र? एउटा बाख्रो मर्दाखेरि दुनियाँका लाखौँ मान्छेहरूलाई रुवाएको थियो यो बाख्रोले। हो, अस्ट्रेलियाको गेरी नामको बाख्रो मरेपछि इन्टरनेटमा रहेका उसका लाखौँ फलोअर्सले दुःख मनाएका थिए। गेरी कुनै मामुली बाख्रो थिएन, सोसियल मिडिया स्टार नै थियो। ट्युमरका कारण मरेका गेरीका सोसियल मिडियामा 17 लाख फलोअर्स थिए। गेरी मरेको खबर उसका मालिक जेम्स डिजार्नर्सले सोसियल मिडिया मार्फत नै दिए। गेरी सन 2013 तब चर्चामा आएको थियो जब उसले सिडनी म्युजियम बाहिर फुलेको फुल खाइदियो र ऊमाथि झन्डै 45,000 रुपियाँ बराबरको जरिवाना लगाइयो। तर अदालतमा पुगेको यस मुद्दा गेरीले जित्यो र त्यसपछि ऊ एउटा यात्रा कमेडीमा सहभागी भएर चर्चा कमायो। गेरी सोसियल मिडियामा यति प्रिय थियो कि उसका कैयौँ फ्यानहरूले आफ्नो जिउमा उसको आकृतिको ट्याटु बनाएका थिए। गेरीको मृत्युपछि जब खबर सोसियल मिडियामा आयो तब 30,000 मानिसले त कमेन्ट गरेरै शोक व्यक्त गरे। उसका 17 लाख फलोअर्स उसको मृत्युबाट आहत भएका थिए।

हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचक सुन्दै हुनुहुन्छ। रेडियोमा रोचक किप्स एफएम 98.3 MHz यो कम्पेरिनमा आउने गर्दछ र किप्स एफएम 98.3 तपाईँले वर्ल्ड वाइड किप्स एफएम .com हाम्रो पात्रो ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर सुन्न सक्नुहुन्छ। र आज मसँग रहेका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला facebook.com/KIPSFM र किप्स एफएम 98.3 MHz सुनेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रलाई धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि यस्तै रोचक जानकारीहरूको साथमा आउने वाचकको साथमा आजको लागि म निजल पनि बिदा भए। नमस्कार, टेक केयर, बाबा। सुन्दै गर्नुहोला किप्स एफएम 98.3 MHz।

0: life-changing quotes. जित्ने लक्षण भएको व्यक्तिले सम्भावनाहरू देख्छन्, हार्ने लक्षण भएको व्यक्तिले समस्याहरू देख्छन्। यो भनाई हो ज्याक क्यानफिल्डको।
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
2: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेड।
3: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
4: किप्स एफएम 98.3 मेगाहर्ट्ज, आरजे वान्टेड।
5: Do you have the voice, energy, and passion to entertain people every day?
4: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
5: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
4: Be the next big voice on Keeps FM 98.3 megahertz.
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
9: Amilai Sunhos, www.keepsfm.com Marfot. Just tune in, Radio Naya Generation Ko.
10: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 MHz.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू, हरेक धुनसँग जोडिएको समयको कथा, कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। सन्डे 7 AM, मन्डे 8 PM एन्ड ट्युजडे 3 PM।
4: स्टेशन Keeps FM 98.3 MHz।

0: ऐसुन देख्नुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Teach me. Stop! Rewind. Rewind. Bollywood.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing, all you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस् वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: Rewind Bollywood.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन।
1: नेपाली सुपरहिट्स

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion.
2: नेपाली सुपर हिट्स

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।